अनंत जन्म मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि दे अंदर शौ सागर दे मिलन दा तरल है, क्योंकि पानी शौ सागर तो ही विछड़िया। हुकम विच बदलां दा रूप धार के वसिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दियां चोटां सहारदा, जंगलां विचों लंघदा, फलां नूं चीरदा, भज्जा जांदा। एदा निशाना शौ सागर। इसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी ही रहिंदी, जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आस कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही सही, पर आस तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए मुबारक है, जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जाते, जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जाए, जुड़िया है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने, चादर दी बुकल मारी साई दे सिमरन ते बाणी दिया तुका पड़ गए। अचानक ही सामने तकिया कोई इंसान दूरों भज के आंदा, पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भी भज के आए, तीजी वेरी जिस वेले भज के आए, ये कुछ करना चाहता सी के सोने हाथ ने इसकी बांह फाई ते प्यार नाल पूछे, क्यों भाई की करन लगा है? तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती, क्योंकि अमृत वेले जागण वाला गुरु की बाणी पढ़ने वाला गुरसिख जड़ा है उसके चेहरे से कोई अदमी खेड़ा, अयाश इंसान पाप करने वाला उसके चेहरे से कदे भी ये वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा, पर झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन इकट्ठा कीता है, उहनां दे मस्तक ते भी चमक हुंदी। पर जे दिखे जे को तन धरती विच दबे तां मत्थे चमकदे, बाणी पढ़न वाले दे मस्तक तो ही जापदा है ए लगन वाले की करन लगा है। इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है,
کہنے لگا میں چھال مار کے ندی مرنا چاہوں سونی سور مسکرا کے اس طرح کا مرنا یہ ٹھیک نہیں اس طرح کا مرنا یہ آتم گھات کہ جو آتم کاتی ہے بانی لکھا ہے آتم کاتی جگت کسائی جس نے اپنی آتما کا کات کی اس طرح کا مرنا ٹھیک نہیں کیوں مرنا ہے میں بڑا دکھی میں دنیا تو تنگ آ گیا کارن جی میں کدے مایا تاری سن میرے کاروبار چلتے سن فرما چلدی سن دیساں بدیساں وچ میرا کار وہار سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا میرا حکم سی کہ کوئی منگتا بہادت مہاپرش میرے دروازے پہ نہ آئے جی غلطی نال آ بھی جائے تو دربار نو حکم سی انہوں اگے توڑ دینا ہے انہوں دینا کچھ اسی طرح ہوتا پر ایک دن کوئی سائی دا پیارا مہاپرش آ گیا اس نے آ کے صدا کی تھی رب دیاں داتاں پراپت کرن والے ہو رب دے نام تے کچھ دیو بھوک لگی ہے بھوک بڑی بلوان ہے فرید نے لکھے موتوں بھوک بری راتی کھا دنے پھر کھڑی بھکھا انسان کئی طرح دیا غلطیاں کر جاندا ہے پاپ کر جاندا ہے بھوک مہاپرش کسے پیار چا کے سدا دیتی سربان نے کیا اگے جاؤ تو کچھ نہیں ملے گا پر مہاپرش ہستا کہنے لگے کیوں نہیں ملے گا جی تو اتے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا تے جی میرے سائیں نے سب کچھ دیتا ہے تو سائیں دے نام تے منگدا کچھ دے بھگوان نے پھر اس نو کیا پائی اے ٹھیک ہے محل ہے اندر بےت پدارت ہے پر سڈے سیٹ کا حکم نہیں ہے کسی نے کچھ دیر اس واسطے چلا جا مہاپرش میں نہیں جاؤں گا مہاپرش پیاری ساتھ سنگت تو جا ایڈے وسدے رستے گھر تو خالی دربان نے پھر بھی سمجھایا مہاپرش نہیں گئے آخرکار میں اندروں باہر آ گیا تکیا دربان نو پوچھے دربان کیوں کھڑوتا ہے سیٹ جی بڑا یہ کیا ہے جانا نہیں چلا جا مہاپور ہستا کہنے لگے نہیں جانا کچھ لے کے مینو کرو صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھ دے گن گاوت تیری اتر سمیل جو جو صاحب دے گن گاؤ گے تو من نمرتا ہو جائے گا من دے اندر غریبی دا کہ نہیں مطلب میلے کپڑے پانے یا نردن ہونا یہ دلدر کے غریبی دا مطلب ہے نمرتا کر کرپا جس کے ہردے غریبی وساو ہے نانک ایہاں مکت آگے سکھ پاو گن گاؤ تیری اتر سمیل برس جائے ہوں میں برس جائے اس واسطے صاحبان نے گن گاؤں نے سارے ہیں وہ صاحب گیان تیان کس کرم نہ جانا سار نہ جانا تے آئے کری پڑی
جس باپو کی گور چ بیٹھی مالک کی رحمت پراپت کر رہے ہو آ مکے بھی پوتر کرو آئے گا جی.